भुजंग प्रया छंद चतुर चक्र करता चतुर चक्र हरता चतुर चक्र दानी चतुर चक्र जानी चतुर चक्र वर्ती चतुर चक्र परती चतुर चक्र पाले चतुर चक्र काले चतुर चक्र पासे चतुर चक्र वासे चतुर चक्र माने चतुर चक्र दाने चाचरी छंद न सत्र न मित्र न परमंग न पित्र न कर्मंग न काय अजन्मंग अजाय न चित्र न मित्र परे है पवित्र प्रतिशय अधिशय अदृश्य कृश्य भगवती छन्व प्रसाद कथते के आ चिज देशय के आ भिज भेसै के आ गंज कर्म है के आ भंज भरम है के आ भिज लुकै के आ दित सुकै के अवधूत वर्ण है के विभूत करण है के राजंग प्रभा है के धर्मंग तुझा है के आ सुख वर्ण है के सर्वा अपर्ण है के जगतंग कृति है के छत्रंग छत्री है के वर्मंग स्वरूप है के अनुभव अनूप है के आद अदिव है के आपु अपिव है के चित्रंग बहीन है के कै अधीन है के रोजी रजा कह रही मैं रिहा कह के पाक व्यव है के गय भूल गय वह कि अफूल गुना है के साहन सा है के कारण कुनिंद है के रोजी ध्यानद है के राजक रहीम है कि कर्मं करीम है कि सर्वं कली है कि सर्वं दली है कि सर्वत्र मान्य है कि सर्वत्र दान्य है कि सर्वत्र गौण है कि सर्वत्र पौण है कि सर्वत्र दिश है कि सर्वत्र भेष है कि सर्वत्र राज्य है कि सर्वत्र साज्य है कि सर्वत्र दीन है कि सर्वत्र लीन है कि सर्वत्र जाहु कि सर्वत्र पाहु कि सर्वत्र दिश है कि सर्वत्र भेष है कि सर्वत्र काल है कि सर्वत्र पाल है कि सर्वत्र हंता कि सर्वत्र गंता कि सर्वत्र पेखी कि सर्वत्र पेखी कि सर्वत्र काज है कि सर्वत्र राज है कि सर्वत्र सुख है कि सर्वत्र भूख है कि सर्वत्र त्राण है कि सर्वत्र प्राण है कि सर्वत्र देश है कि सर्वत्र भेष है कि सर्वत्र मान्य है सदैव प्रधान्य है कि सर्वत्र जाप्य है कि सर्वत्र थाप्य है कि सर्वत्र पान है कि सर्वत्र मान है कि सर्वत्र इंद्र है कि सर्वत्र चंद्र है कि सर्वं कलिम है कि परमं फहीम है कि अकल अलम है कि साहिब कलाम है कि हुस्नल वजू है तमामुल रुजू है हमेशल सलाम है सलीखत मुदाम है गनीमुल शिकस्त है गरीबुल परस्त है बिलंदुल मकान है जमीनुल जमान है तमीजुल तमाम मै रुजुअन निदान है हरीफुल अजीम मै रजा एक यकीन है अनेकल तरंग है अभेद है अभंग है अजीजुल निवाज है गनीमुल खिराज है निरुक्त स्वरूप है त्रिमुक्त विभूत है प्रभुक्त प्रभा है सुयुक्त सुधा है सदैवंग स्वरूप है अभेदी अनूप है समस्तोपराज है सदा सर्वसाज है समस्तुल सलाम है सदैवल अकाम है निर्वाद स्वरूप है अगाध है अनूप है ओंगाद रूप है अनाद स्वरूप है अनंगी अनामी त्रिपंगी त्रिकामी त्रिवर्गं त्रिवादे अगंजे अगाधे सुभंग सर्वभागे सुसर्वा अनुरागे त्रिपुगत स्वरूप है अचिज है अछूत है कि नरकं प्रणास है पृथ्वल प्रवास है निरुक्त प्रवाह है सदैवं सदा है विभुक्त स्वरूप है प्रयुक्त अनूप है निरुक्त सदा है विभुक्त प्रवाह है अनुक्त स्वरूप है प्रयुक्त अनूप है चाचरी छंद भंग है अनंग है अपेख है अलेख है अपरम है अकर्म है अनाद है जुगाद है अजय है अभय है अभूत है अतूत है अनाश है उदास है अतंत है अबंध है अभक्त है विरक्त है अनाश है प्रकाश है निचिंत है सुनित है अलिख है अधिक है अलेख है अपेख है अटा है अगा है असंभ है अगम है अनिल है अनाद है अनित्य है सुनित है अजात है अजाद है चरपट छन्व प्रसाद सर्वंग हंता सर्वंगंता सर्वंग ख्याता सर्वंग ज्ञाता सर्वंग हर्ता सर्वंग कर्ता सर्वंग प्राणं सर्वंग त्राणं सर्वंग कर्मं सर्वंग धर्मं सर्वंग युक्ता सर्वंग मुक्ता रसावल छन्व प्रसाद नमो नरक नासे सदैवं प्रकाशे अनंगं स्वरूपे अपंगं विभूते परमातं परमाते सदा सर्वसाते अगाध स्वरूपे निर्वाध विभूते अनंगी अनामी त्रिपंगी त्रिकामे निरपंगी स्वरूपे सर्वंगी अनूपे न पुत्र न पुत्र न सत्र न मित्र न तात न मात न जात न पात न साकं शरीक मितु अमीक सदैव प्रभा अजय है अजय है भगवती छन्व प्रसाद कि जाहर जहूर है कि हाजर हजूर है हमेशल सलाम है समस्तुल कलाम है कि साहिब दिमाग है कि हुस्नल चराग है कि कामल करीम है कि राजक रहीम है कि रोजी देहंद है कि राजक रहिंद है करीमुल कमाल है कि हुस्नल जमाल है
غنی ملک راج ہیں، غریب النواج ہیں، حریف السکن ہیں، ہیرا سلفکن ہیں، کلنکنگ پرناس ہیں، سمست النواس ہیں، اگنجل غنیم ہیں، رضائق رحیم ہیں، سمست الزباں ہیں کہ صاحب کراں ہیں، کہ نرکنگ پرناس ہیں، بحث النواس ہیں، کہ سربل گون ہیں، ہم اسلروان ہیں، تمام التمیج ہیں، سمست العزیز ہیں، پرم پرمیس ہیں، سمست العدیس ہیں، آدیس العلیک ہیں، ہمیس الاپیک ہیں، زمین الزما ہے، امی کل اما ہے، کریم الکمال ہے، کہ ضرورت زمال ہے، کہ اچلنگ پرکاش ہے، کہ متو سباس ہے، کہ عجب سروپ ہے، کہ امتو بے پوت ہے، کہ متو پسا ہے، کہ آتم پربھا ہے، کہ اچلنگ ننگ ہے، کہ متو اپنگ ہے، مد پار چنتو پرساد، من من پرنام، گنگن مدام، اربر اگنج، ہر نر پرپنج، انگن پرنام، من من سلام، ہر نر اکھنڈ، بر نر امنڈ، انبھو ناس، من من پرکاش، گنگن پرنام، جل تل مدام، انچج انگ، آسن اپنگ، اپما پار، گت مت ادار، جل تل امنڈ، دس وچ اپنڈ، جل تل مہنت، دس وچ بےئنت، انبھو ناس، تریتر تراس، آجان باہو، اکے سداہو، اوہنکاراد، کتنی اناد، کلکھنڈ کیال، گربر اکال، کر کر پرنام، چت چرن نام، انچج گات، آجج نبات، انچنج گات، انرنج بات، انٹٹ پنڈار، انڈٹ اپار، آڈیٹ کرم، اتٹیٹ کرم، انبرن انت، داتا مہنت، ہر بول منا چنتو پرساد، کرنالیہ ہے، ارکالیہ ہے، کلکھنڈن ہے، مہمنڈن ہے، جگتیشور ہے، پرمیشور ہے، کلکارن ہے، سربوارن ہے، ترت کے ترن ہے، جگ کے کرن ہے، من مانیہ ہے، جگ جانیہ ہے، سربنگ پر ہیں، سربنگ کر ہیں، سرپاسیہ ہیں، سربناسیہ ہیں، کرونا کر ہیں، بسمبر ہیں، سربیشور ہیں، بسم پر ہیں، سربیشور ہیں، جگتیشور ہیں، برہمنڈس ہیں، کلکھنڈس ہیں، پرتے پر ہیں، کرونا کر ہیں، اجپا جپ ہیں، اتپا تپ ہیں، اکرتا کرت ہیں، امرتا امرت ہیں، امرتا امرت ہے، کرونا کرت ہے، کرتا کرت ہے، ترنی ترت ہے، متیشور ہے، پرمیشور ہے، اکرتا کرت ہے، امرتا امرت ہے، اجبا کرت ہے، امرتا امرت ہے، نرنائک ہیں، کلکائک ہیں، بسومپر ہیں، کرنالیہ ہیں، نرپ نائک ہیں، سرپائک ہیں، پو بنجن ہیں، ارگنجن ہے، رپ تاپن ہے، جپ جاپن ہے، اکلنگ کرت ہے، سربا کرت ہے، کرتا کر ہے، ہرتا ہر ہے، پرماتم ہے، سرباتم ہے، آتم بس ہے، جس کی جس ہے، پجنگ پریا چاند، نمو سورج سورجے، نمو چندر چندرے، نمو راج راجے، نمو اندر اندرے، نمو انتکارے، نمو تیج تیجے، نمو برند برندے، نمو بیج بیجے، نمو راسنگ تامسنگ شانت روپے، نمو پرم تتنگ تتنگ سروپے، نمو جوگ جوگے، نمو گیان گیانے، نمو منتر منترے، نمو تیان تیانے، نمو جد جدے، نمو گیان گیانے، نمو پوج پوجے، نمو پان پانے، نمو کلہ کرتا، نمو شانت روپے، نمو اندر اندرے، انادنگ بپوتے، کلنکار روپے، النکار لنکے، نمو آس آسے، نمو بانک بنکے، اپنگی سروپے، اننگی انامے، ترپنگی ترکالے، اننگی اکامے، ایک اچری چاند، اجائے الے اپے ابے اپو اجو اناس اکاس اگنج اپنج الک اپک اکال دیال الیک اپیک انام کام گاہ اٹا اناتھے پرماتے اجو نیمو نی نراگے نرنگے نروپے نریکے اکرمنگ پرمنگ اگنجے الیکے پجنگ پریا چند، نمستل پرنامی، سمستل پرناسی، اگنجل نامی، سمستل نواسی، نرکامنگ بپوتے، سمستل سروپے، کرمنگ پرناسی، سدھرمنگ بپوتے، سدا سچدانند، سترنگ پرناسی، کریمل کنندا، سمستل نواسی، اجائے بپوتے، گجائے گنی میں، ہریاں کریاں، کریمل رحیم میں، چتر چکرورتی، چتر چکر پگتے، سویام پو سبنگ سربد